0: वेलकम बैक मेरे प्यारे श्रोताओं, वेलकम बैक विनीता मैम। अब मेरा आज का सबसे इंटरेस्टिंग, सबसे इंट्रीगिंग सवाल, जिसको पूछने के लिए मैं बहुत बेचैन हूं, आपको रिकॉग्निशन एंड रिवॉर्ड्स तो मिले, बट आपको शेफ संजीव कपूर जी से रिकॉग्निशन मिला, तो मैम ये सफर कैसा रहा, ये कैसे इसकी शुरुआत हुई, कैसे इसकी इसका एक्सपीरियंस क्या था, और इस पूरे वाकया के बारे में साझा करें हमारे श्रोताओं के साथ।
1: तो फोन आया कि भाई आपको चूज किया गया है दिल्ली में, ऐसे सब्जेक्ट पूरे इंडिया से हम सब जगह कंपेयर करते हैं कि कहाँ के शेफ्स अच्छे हैं, कहाँ के क्लासेस अच्छे हैं, ये तो आपको दिल्ली आना है और ऐसे ऐसे तारीख को आना है, शेफ संजीव कपूर आपको अवार्ड देंगे। मैंने कहा किस चीज का अवार्ड देंगे, बोले मोस्ट पॉपुलर क्लासेस इन जयपुर।
0: तो
1: मैंने अपना तारीख देखी, मैंने कहा अप्रैल फुल तो नहीं है, कोई मेरा काम खींच रहा है, कोई कुछ कर रहा है, इम्पॉसिबल, अनबिलीवेबल, अविश्वसनीय लग रहा था।
0: करेक्ट,
1: सो आई सेड लेट मी सी सम कजिन पुलिंग माय लेग और व्हाटएवर।
0: हाँ,
1: फिर वो जब सच हुआ, वो सपना, मतलब एक सपना ही बोलेंगे इसको, सोचा नहीं था कभी। सारा दिल्ली गए हम लोग, पूरा परिवार मेरा साथ में गया, सब लोग आए फंक्शन में, संजीव कपूर जी ने के साथ फोटो खिंचवाई, उनसे अवार्ड लिया। मैं आपको बता नहीं सकती तनुषा, इट वॉज अ वेरी वेरी स्पेशल मोमेंट, इट वॉज वेरी वेरी एकदम रोमांचित करने वाला जो पल था ना वो था। एक बार तो आंखें भी भरी आई कि अच्छा भाई क्या किया है मैंने जो ये डिजर्व कर रही हूँ, बट
0: अपने आइडल्स के सामने उनसे अवार्ड लेना,
1: मतलब तरला जी को जयपुर बुलाना, संजीव जी से अवार्ड मिलना, ये दो चीजें तो माइलस्टोन
0: है। जी जी बिल्कुल।
1: और फिर वही लगता है ना कि भाई कभी जब तकलीफें सब अपनी भूल जाते हैं, मतलब आप कुछ खराब हो, जैसे कुछ खट्टा आपने खाया उसके ऊपर मीठा खा लिया तो खट्टापन सब भूल जाते हैं।
0: करेक्ट।
1: तो उसी तरह से सब तकलीफें भूल के जो इतने सुनहरे पल आए ना, तो तकलीफें तो बहुत पीछे छूट गई, ये सब अच्छा ही अच्छा टच होने लगा।
0: भगवान ने आपको बहुत ही एडिक्वेटली कॉम्पनसेट किया फॉर ऑल द लॉसेस एंड ऑल द पेन।
1: एब्सोल्युटली।
0: आई थिंक आप एक ब्लेस्ड चाइल्ड हैं और एक चोजन वन है। और मैं फिर से कहना चाहूंगी अगले सवाल में, मैं चाहती नहीं हूं इसको दोबारा लाना, बट मैं इसलिए लाना चाहती हूं हमारी इस बातचीत में, क्योंकि लोग इस बात को समझें कि कई बार मुश्किलें, सिर्फ एक मुश्किल आके या दो मुश्किल आके जीवन रुकता नहीं है, मुश्किलें बार बार आती हैं और बार बार आपको उसी जज्बे के साथ उस मुश्किल से लड़ना पड़ता है, क्योंकि जीवन है और जीवन आपको ऑप्शंस नहीं देता, इसी का नाम जीवन है, इसी का नाम जिंदगी है। तो मैम, जब आपको दोबारा कैंसर से डील करना पड़ा, वो कौन सा साल था और वो कैसा सफर था, क्या हुआ उस समय उस दौर में, वो बताएं अगर हमारे श्रोताओं को, और आपकी स्पिरिचुअलिटी ने आपको कैसे हेल्प किया, अगर चिन्मय मिशन की कुछ गाइडलाइंस या जो उनकी अंडरलाइन टीचिंग्स हैं उसके बारे में उन्होंने आपको कैसे हेल्प किया, अगर उसको जोड़ के हमारे को बता सके आप इस सवाल का जवाब।
1: जी, यहाँ मैं एक चीज जरूर शेयर करना चाहूंगी कि अपन ने सबने सुना है कि मैनिफेस्टेशन होता है। अब ये मैनिफेस्टेशन मतलब आपके मन में जो भी चीजें घूम रही हैं, अच्छी या बुरी। तो जब मैं 2010-2011 में कैंसर से गुजरी, फिर उसके बाद हमेशा एक कहीं ना कहीं कोने में, मन के और दिल के कोने में ये डर जरूर रहता था कि सब लोग कहते हैं 10 साल बाद वापस कैंसर आ जाता है। अरे अब जब मेरे 10 साल पूरे होने को हुए, मेरे को लगा 10 साल पूरे होने को आ रहे हैं, वापस तो नहीं हो जाएगा। और आप विश्वास नहीं करोगे, मैंने मेरी विग और मेरी जो प्रोस्थेसिस ब्रा थी और जो सामान था सब उस समय का, सब मैंने संभाल के रखा हुआ था कि अगर मुझे कभी कैंसर दोबारा हुआ तो सब मुझे काम आ जाएगा। जो मैंने बहुत गलत किया मेरे हिसाब से, मेरे को उस समय डोनेट कर देना चाहिए था और सोचना नहीं चाहिए था उसके बारे में, लेकिन ये मन में एक चोर जिसको बोलते हैं वो हमेशा रहा कि अरे दोबारा तो नहीं आ जाएगा। और आप देखिए, अच्छा बोलिए या बुरा बोलिए, ये मैनिफेस्टेशन सच में ट्रू हुआ। मुझे 10 साल बाद 2020 में दोबारा से हुआ कैंसर, दूसरी वाली ब्रेस्ट में, फिर वही सब कुछ। और इस बार तकलीफ बहुत ज्यादा थी क्योंकि इस बार मेरा थर्ड स्टेज आ गया था, सेकेंड स्टेज था। वही है कि भाई अच्छा नहीं, टेस्ट करा लेंगे, अब ये जरूरी है, अभी वो जरूरी है। तो एक चीज जरूर मैं सब बोलना चाहूंगी श्रोताओं को कि प्लीज किसी को भी, किसी भी चीज को निग्लेक्ट मत करिए, तुरंत एक्शन लीजिए, तुरंत डॉक्टर को दिखाइए और एक्शन लीजिए, तो कुछ भी नहीं बिगड़ता है।
0: बिल्कुल।
1: बस फिर वो कराया, फिर वो तकलीफ ज्यादा थी क्योंकि स्टेज बड़ा हुआ था, फिर कीमो स्ट्रांग थी तो उसकी तकलीफ बहुत ज्यादा थी, मतलब अब کیا سب کو بتانا اور وہ کرنا, بٹ اٹ واز ویری ویری بیڈ, اٹ واز ویری بیڈ, بٹ گاڈ ہیز بین سو اسٹرانگ. اور وہی ہے چنمے مشن میں ہمارے سوامی جی ہیں, ساؤتھ افریقہ رہتے ہیں سوامی ابھیدانند جی, ان سے بہت پریرنا ملتی ہے مجھے. میں جاتی ہوں جہاں جہاں ان کے پروچن ہوتے ہیں, جب جب جا پاتی ہوں, اور پھر وہ یہ بولے میرے کو کہ تم اسٹرانگ رہو, تم وشنو سہس نام کا پاٹھ کرو. میں صبح شام دونوں ٹائم وشنو سہس نام کا پاٹھ, صبح جب بھی آنکھ کھلتی ہے تو میں لگا لیتی ہوں, رات کو ضرور کرتی ہوں. بولے آپ کو اگر کسی چیز سے اسٹرینتھ ملے گی تو صرف بھگوان کی پوجا سے, آپ کی خود کی من کی اسٹرینتھ سے اس سے ملے گی. نیگیٹو تو تمہیں ہونا ہی نہیں ہے, سب اچھا ہے. اور اگر آپ کو اس جنم کی نہیں ہے, آپ کی پتہ نہیں کس جنم کے پرارب ہیں جو آپ کو بھوگنے پڑ رہے ہیں, تو آپ ہتاش مت ہو, آپ اسٹرانگ ہو, گرو جی میں وشواس رکھو, سوامی چنمیانند جی میں, اور آپ پوجا پاٹھ کا کریے. پوجا پاٹھ سے وپشنا, میں نے دو سال وپشنا کیا, وہ سب پریکٹس سے نا آپ کو بہت, کہنے کے لیے میں نہیں کہہ رہی ہوں, پر آپ جو بھی کر کے دیکھے گا وہ ریئلائز کرے گا کہ آپ کو مینٹلی کتنی اسٹرینتھ ملتی ہے.
0: بالکل,
1: زبردست اسٹرینتھ ملتی ہے.
0: بالکل,
1: تو پازیٹو سوچیے, اور جو بھی کوئی اگر بھگوان کچھ دیتا ہے نیگیٹو تو سوچو کہ بھائی ہاں ٹھیک ہے آپ کو ملی ہے, لیکن آپ کو بھگوان نے اس شکتی بھی دی ہے کہ میں اس کو ڈیل کر پاؤں.
0: بالکل,
1: اور روز صبح اٹھ کے بھگوان کو آپ کو شکرانہ دینا ہے ہر چیز کے لیے, ہر پل کے لیے, اس زندگی کے لیے, اس اچھی صحت کے لیے. آپ اٹھیے بھگوان کو چھوٹی چھوٹی چیز کے لیے شکرانہ کریے.
0: بالکل,
1: اس کو گریٹیٹیوڈ بولتے ہیں. آج کل گریٹیٹیوڈ بہت پاپولر ہو رہا ہے, بٹ اس کی پاور از ویری اسٹرانگ. جتنا آپ گریٹیٹیوڈ دیں گے, جتنا آپ پازیٹو سوچیں گے کہ یہ میرے ساتھ اچھا ہے, میری صحت اچھی ہے, میرا گھر دھن دھان سے بھرا ہے, میرا پریوار سکھ شانتی ہے میں ہے, تو یہ سب آپ کو پازیٹو وائبس دیتا ہے.
0: بالکل صحیح بات ہے میم, بہت ہی ٹف لائف رہی, بٹ ساتھ ہی میں نے کہا نا کہ ایڈیکویٹلی آپ کو کمپنسیٹ ضرور کیا, آپ کو ٹیلنٹس دیے, آپ کو اوارڈز دیے, ریوارڈز دیے, بٹ ہاں آپ کو ہر طرح سے بھگوان نے ٹیسٹ کیا. اور دوستوں, آپ جس طرح سے میم نے بتایا کہ اگر کوئی تکلیف ہے تو اسے اسی سمے ایڈریس کریں, کیونکہ بہت سارے کینسر کیسز اسی لیے بگڑ جاتے ہیں کیونکہ آپ سمے پہ ٹیسٹ نہیں کرواتے اور وہ سٹیج بڑھ جاتا ہے. تو یہ سب سے امپورٹنٹ ہے. اور اگین جس طرح سے میم نے بتایا کہ ایشور سے بڑی کوئی شکتی نہیں ہے, یہ سب جو آپ اس جیون میں ڈیل کر رہے ہیں یہ کہیں نہ کہیں آپ کے کارمک ڈیٹس ہیں جو آپ کو چکانے پڑیں گے, جن سے آپ بھاگ نہیں سکتے. تو کوشش کریے کہ ان کو ہنس کر چکائیں, اور کیونکہ رونے سے تو الٹیمیٹلی چکانے تو ہیں ہی, ہنس کر چکائیں یا رو کے چکائیں. تو کوشش کریں کہ انہیں ایک اسمائل کے ساتھ اور ایشور میں وشواس کے ساتھ چکائیں اور آگے بڑھیں اپنے جیون میں اسی احساس کے ساتھ اور اسی ہمت کے اور حوصلے کے ساتھ. ہم سنیں گے ہمارا آج کا اگلا گیت, جیتے ہیں چل, فلم نیرجا.

0: मैम अब बात करते हैं आप बीती के बारे में। आप बीती से मुझे वो डीडी नेशनल का एक शो जरूर याद आता है जो आता था आप बीती। बट इस कॉन्टेक्स्ट में आई थिंक ये आपके शेयर्ड ग्रीफ के बारे में है और उसको डायरेक्शन देने के बारे में है, तो इस
1: जी
0: प्लेटफॉर्म के बारे में अगर आप हमारे श्रोताओं को कुछ बताएं।
1: तो मैं हॉस्पिटल में थी। सेकंड टाइम जब हुआ मुझे तो मेरी बहू साथ में थी मेरे कीमो के टाइम पे। एकदम से बोली कि माँ आपको अगर बुरा नहीं लगा लगे तो मैं आपका वीडियो लूँ। मैंने कहा वीडियो लूँ क्यों? तो बोली आपको नहीं मालूम है मेरी एक फ्रेंड के साथ भी ऐसा ही हुआ था और उसने अपनी रिकॉर्डिंग करी थी और बहुत लोगों ने उसको उसको अप्रोच किया था और बहुत हिम्मत मिली थी। तो मैंने कहा कर लो मुझे कोई प्रॉब्लम नहीं है। तो मैं पलंग पे लेटी थी, कीमो चढ़ रही थी और उसने मेरा फिर वीडियो लिया और मैंने बताया कि भाई ऐसे मेरे को दोबारा हो गया है और अभी कीमो चढ़ रही है और पूरा जो भी कुछ प्रोसेस है वो बताया और हिम्मत मतलब थोड़ा बहुत उसके बारे में बताया। आप विश्वास नहीं करोगे लोगों ने इतना अप्रिशिएट किया, इतने फोन आने लगे मेरे को कि मेरे इसको कैंसर है उसको मैं कैसे समझाऊं कैसे सांत्वना दूं, अच्छा मैं आपसे बात करा दूं क्या। तो ये एक जर्नी जो शुरू हुई उसकी बहुत अच्छा लगा। सब लोग शेयर करते थे, बात करके सब बोलते थे कि इतना मेरा मन हल्का हो रहा है। मैं इतना डर रही थी हॉस्पिटल जाने में ऑपरेशन कराने में कि भाई कितनी तकलीफ होगी। तो मैं यही बोलती देखिए तकलीफ से मत घबराइए, आप ये सोचिए ना कि आप ठीक हो रहे हो। आजकल कैंसर लाइलाज नहीं है, आप ढंग से इलाज कराइए, अच्छे से खाइए। डॉक्टर ने मेरे को कीमो के टाइम पे यही बोला था कि आपको खाना पड़ेगा, अगर आपका हीमोग्लोबिन 7 या 8 से नीचे गिर गया तो हम दूसरी साइकिल नहीं दे पाएंगे। तो इधर मैं उल्टी करती थी उधर बैठ के खाती थी कि भाई खाना तो पड़ेगा नहीं तो हमारा हीमोग्लोबिन गिर जाएगा। हाँ तो यही सब बातें मैं शेयर करती थी सबके साथ कि आपका जी मिचला है आप कुछ हो लेकिन आप खाओ, आपको हीमोग्लोबिन स्ट्रांग रखना है, आपको अनार लेना है, आपको चुकंदर लेना है, पालक खानी, मतलब छोटी छोटी चीजें जिससे मैं गुजरी थी और जिससे मुझे हेल्प मिली वो
0: बिल्कुल
1: सब मैं शेयर करती थी।
0: बिल्कुल
1: अब कुछ लोग ऐसे भी हैं जो नहीं बताना चाहते हैं, छुपाना चाहते हैं कि भैया। तो मैंने कहा ये कोई छूट की बीमारी तो है नहीं, किसी
0: जी
1: से आप शेयर करोगे तो दुख बांटने से कम होता है
0: बिल्कुल
1: बढ़ता नहीं है।
0: बिल्कुल
1: और अपनों से क्या छुपाना, एक है
0: बिल्कुल
1: ना कहावत कि दिल की बात तो हर किसी से नहीं कही जाती, अपनों को भी नहीं बताई जाती, पर दोस्त तो आईना होते हैं और आईने से तो कोई बात छुपाई नहीं जाती।
0: बिल्कुल
1: तो आप बताइए क्या छुपाना है इसको, आप बांटिए, आप शेयर करिए, आप क्या मालूम किसको हेल्प कर पा रहे
0: बिल्कुल कहाँ जाके कौन सी बात किसी को लग के उसका
1: किसी को
0: जीवन
1: लग
0: चेंज हो
1: जाए।
0: जाए।
1: एकदम बिल्कुल, मैं तो मेरा पर्सनल बिलीफ यही है कि कुछ छुपाने की जरूरत नहीं है, आप शेयर करिए, आप हेल्प करिए, आपकी भी तकलीफ कम होगी
0: बिल्कुल
1: और इनडायरेक्टली आप किसी को हेल्प कर पा रहे हो, तो उसमें
0: बिल्कुल
1: क्या हर्ज है।
0: बिल्कुल और जैसे कि आपने बताया कि आप एक पीपल्स पर्सन हैं, पीपल फैक्टर आपके जीवन में बहुत इम्पोर्टेंट रहा है, और आई थिंक उसी सोच के चलते आपने अर्पण पर्व करके एक क्लब की स्थापना की, और उस क्लब का पर्पस ये है कि सारे त्योहार जो आते हैं, सारे सांस्कृतिक जो प्रोग्राम्स होते हैं, जो फेस्टिवल्स होते हैं, उनको एक साथ मिलके कम्युनिटी फीलिंग के साथ सेलिब्रेट करना। और इंडिया तो एक रेनबो ऑफ फेस्टिवल्स है एक तरह से, तो ये बहुत ही खूबसूरत इनिशिएटिव मुझे लगा और बहुत ही इंटरेस्टिंग है ये कॉन्सेप्ट। इसके बारे में अगर हमारे श्रोताओं को बताएं कि कैसे इसका कॉन्सेप्ट कंसीव हुआ और किस तरह से आज की जो फास्ट पेस्ड लाइफ है उसमें आप कम्युनिटी स्पेसेस क्रिएट करने के लिए एक एफर्ट कर रहे हैं, उसको सक्सेसफुल कर रहे हैं।
1: जी तो कुछ सालों से 3-5-6 साल से जब से समझे कोविड हुआ था उसके 1 साल पहले से हमने और मेरी दो फ्रेंड्स हैं हमने मिलकर अर्पण शुरू किया था। अर्पण एक संस्था है जहां पे हम पूजा का शादी के सब सामान का फ्रॉम गणेश पूजा टू फेरा सारा सामान हम लोग तैयार करके देते हैं। जैसे आपको बस वो कार्टन खोलना है उसमें अब सब तरीका लिखा होता है और आपको परफॉर्म। आजकल देखिए सब न्यूक्लियर फैमिली में रह रहे हैं, लड़कियां सब काम कर रही हैं, किसी के पास इतना समय नहीं है, किसी को
0: रिचुअल्स
1: इतनी
0: नहीं
1: नॉलेज
0: पता।
1: नहीं है, रिचुअल नहीं पता, तो एक बहाना मिल जाता है कि हमको तो मालूम नहीं है, अब मैं कहाँ से तो सामान लाऊं, अब मैं टाइम कहाँ है। ये सब सुन सुन के ना हम लोग को लगा कि भाई आज की द नीड ऑफ द आवर इज कि ऐसा कुछ प्रोवाइड करें कि बच्चे लोग हमारी संस्कृति से जुड़े रहें। तो उनको जुड़े रखने के लिए हमको थोड़ी मेहनत करके ये सब हमने शुरू किया कि हम सब सुविधा, अगर तीज आया तो तीज में शुरू से लेके आखिर तक का सब सामान इंक्लूडिंग जो सत्तू होता है वो भी हम भेजते हैं। आपकी गणेश चतुर्थी आई, आपकी तीज आई, आपकी गणगौर आई, तो हम पूरा पूरा बॉक्स तैयार करते हैं। आप खाली वो बॉक्स मंगाइए और आप اپنی پوجا کریے,
0: رچولز کے ساتھ پوجا کریے,
1: رچولز کے ساتھ پوجا کریے. یہ ایک اچھا پک اپ کر گیا, لوگ ابراڈ بھی منگانے لگے, سب کرنے, یہ سب تو چلیے اچھا چل گیا. پھر یہ ریئلائز ہوا کہ ارے بھائی لوگ اکیلے اکیلے اپنے گھر میں رہ گئے. اب میں خود کی اپنی لیے دیکھتی تھی کہ کوئی نہیں ہے, سب بہو اپنا گڑگاؤں رہ رہی ہے, بیٹی اپنے گھر میں ہے, کس کے ساتھ پوجا کروں. تو یہ کمی ضرور کھلتی تھی. پھر انہوں نے لگا کہ اچھی کچھ کیسے کریں اس کو. پھر ہم نے کہا کہ اگر ہم ایک فنکشن کرتے ہیں اور سب کو بولتے آؤ تو ہم کو بھی کانفیڈینس نہیں ہوتا ہے کتنے لوگ آئیں گے, کتنے لوگوں کی تیاری کریں. تو ہم نے یہ کلب کی شروعات کری ہے, اسی سال سے شروع کری ہے, اس کا نام دیا ہے ارپن پرو. تو اس میں ہم نے شروع کیا, سب سے پہلے ہم نے بھجن جیمنگ کری. پھر اس کے بعد ہاں اٹ واز ویری سکسیسفل. پھر اس کے بعد ہم نے باسیرا کا پروگرام کیا, سب کو ہم نے اس میں ہم نے ممبرز بنائے کلب میں. وہ تو ہم کو معلوم پڑا کہ بھائی اگر 60 ممبر بنے اس میں کم سے کم 30 تو آئیں گے آئیں گے.
0: بالکل.
1: تو ہم اس کی تیاری تو کم سے کم کریں. پھر ہم نے سب کو اس کے بارے میں بتایا کہ باسیرا کیا ہوتا ہے, بیکاز اٹ از ناٹ اونلی مارواڑیز ہو ہیو جوائنڈ, ہر کمیونٹی کے لوگ نے جوائن کیا ہے, ان کے لیے بہت نیا پن تھا. سب کھانا ہم نے باسیرا کا بنایا, سب سے پوجا کروائی, سب کو بتایا, پھر خوب گدانس گیت ہوئے, سب تیار ہو کے آئے. تو اٹ واز ریئلی ویری نائس. ایک طرح سب اس کے بعد ہم لوگوں نے اس کے اوپر کیا, ہولی کے اوپر, سوری گنگور کے اوپر ہم نے سب کے ساتھ پوجا کرائی. سب تیاری ہم کرتے ہیں, لوگوں کو خالی اپنی تھالی لے کے آنی ہوتی ہے, اور ہم نے سب اسی بہانے سج کے آئے, تیار ہو کے آئے, سب نے ساتھ میں پوجا کری. کبھی موقع ہوا تو میں شیئر کروں گی پکچرز آپ سے. بٹ بہت سکسیزفل رہا. تو اس طرح سے تیج ہے, گنگور ہے, کروا چوتھ ہے, گنیش چترتی ہے, بہت سارے تیوہار سال میں, جیسے آپ بول رہے ہیں رینبو فیسٹیول ہے, تو پورے سال کچھ نہ کچھ کچھ نہ کچھ لگا رہتا ہے. دین وی وانٹ ٹو ٹیک دیم آن اے ریلیجیس ٹرپ, کی کبھی ہم کوئی ورنداون لے جائیں, کہیں پریکرما کرانے لے جائیں. اسی سوچ سے ہم نے یہ ارپن پرو شروع کیا. اینڈ آئی ہوپ اور لوگ اپنے اپنے شہروں میں بھی اس طرح سے چالو اگر کرے تو ایک کمیونٹی فیسٹیول بنانے کا جو ہے, جو ابراڈ میں تو بہت ہی پاپولر ہے
0: رائٹ.
1: جی, تو اس طرح کا آج کل کی جنریشن کے پاس کوئی بہانہ نہیں ہے, ہم کو تو آتا نہیں ہے, ہمارے پاس سامان نہیں ہے, سب کچھ ہے, لیکن آپ کرو تو صحیح.
0: بالکل وہی ہے نا, ایک ول, جو ول ہے, جہاں ول ہے وہاں راستہ ہے.
1: ایبسولوٹلی.
0: تو آپ سے بات کر کے مجھے یہ اور اسٹرانگلی, یہ بہت پرانا ایک پروورب ہے جو آج بہت اسٹرانگلی ری انفورس ہو گیا ہے میرے جیون میں, تو کہ ہاں جہاں پہ ول ہے وہاں ضرور رستہ ہے, اور مجھے بھی اپنے آپ کو واپس اس لائن پہ لانا ہے جہاں پہ اگر میں کچھ کرنا چاہتی ہوں تو اگر میں اس کو کرتی رہوں گی, اس پہ لگی رہوں گی, تو رستے ضرور بنیں گے. اور اسی طرح میں چاہوں گی کہ ہمارے شروتا گن بھی اس بات کو سمجھیں کہ ویئر دیئر از اے ول دیئر از اے وے. اور ارپن پرو کا کانسیپٹ میم میں ونس اگین کہنا چاہوں گی, کنگریچولیشنز ٹو یو. آئی ہوپ یہ بہت آگے بڑھے, بہت آگے جائے, کیونکہ اس سے صرف ایک آبجیکٹو نہیں, بہت سارے آبجیکٹو فلفل ہو رہے ہیں. سب سے امپورٹنٹ لوگوں کو یہ سمجھ آ رہا ہے کہ جو ہمارے فیسٹیولس ہیں ان کا آبجیکٹو کیا ہوتا ہے, ان کی اسٹوری کیا ہے, ان کے پیچھے کی کہانیاں کیا ہیں, مطلب وہ کیوں سیلیبریٹ کیے جاتے ہیں. اور آف کورس کمیونٹی بلڈنگ تو ہے ہی, اور ساتھ آ کے سیلیبریٹ کرنا, برج کرنا کمیونٹی میں گیپس, وہ تو ہے ہی. تو آئی ہوپ دس گوز ویری فار اینڈ ویری بیوٹیفلی اٹ گروز انٹو سم تھنگ much more and much bigger. And congratulations to you. آپ کی سوچ کو سلام ہے, آپ کے جذبے کو سلام ہے میم. ہم آخری سوال, آخری سیگمنٹ کی طرف چلیں گے. آپ نے بہت سارے چیلنجز دیکھے, خیر آپ نے پوری جرنی میں, پوری بات چیت میں بہت سارے اپنے یو نو انسپریشنل تھاٹس شیئر ضرور کیا, آپ کا جیون ہی ایک انسپریشن ہے. بٹ اینڈ میں اگر آپ ایک کوئی پریکٹیکل سولوشن یا صلاح دینا چاہیں ہمارے شروتاؤں کو کہ اپنے درد کو کیسے وہ اپنی طاقت بنا سکتے ہیں, تو وہ ون لائنر کیا ہوگا؟
1: بس بھگوان میں وشواس اور خود کے اوپر وشواس. ایک وہ کہتے ہیں نا, ایک گانا تھا آپ کو یاد ہو, رک جانا نہیں تو کبھی ہار کے, کانٹوں پہ چل کے ملیں گے سائے بہار کے. تو بس اس پہ بلیف رکھیے کہ کانٹے اگر دیے ہیں سام راستے میں تو آپ ان کو پار کریے, آگے ہریالی ہی ہریالی ہے. آپ اپنے آپ پہ ہمت رکھیے, بھگوان میں وشواس رکھیے, تھوڑا پوجا پاٹھ کی طرف دھیان کریے, ضرور یہ سمے ضرور ضرور نکل جائے گا. آپ ہمت بالکل مت ہاریے. جی,
0: اگر آپ گاتے ہیں تو دو لائن گنگنا دیں ہمارے شروتاؤں کے لیے.
1: رک جانا نہیں تو کبھی ہار کے,